0: तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा।
0: शर्तहरू लागू हुनेछन्।
2: आर्थिक अभियान राष्ट्रिय दैनिक हरेक दिन पढ्नुहोस्। बजार बजार का समाचार का लागि नया प्रविधि अवसर तथा व्यावसायिक गतिविधि का लागि लगानी बचत बैंकिंग तथा बीमा संबंधी जानकारी का लागि शेयर बजार को मिहीन लेखाजोखा तथा देश विदेश का विश्लेषणात्मक समाचार का लागि हरेक दिन पढ्नुहोस् आर्थिक अभियान राष्ट्रिय दैनिक हरेक दृष्टि आर्थिक को।